ठटक्रा ठुटुक नटक्रा मुटु खोरिया खनी कोदै पोसरेको रानी सरीका बरन जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसी मुरली सरी पाकी पो गए नखाई छोडिदिन नगई छोडिदिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन् म लागुरी डाफै नजाऊ भन्दैछु नजाऊ भन्दैछु।